0: त्रय मासेमेस जी दार्त उये जे पदशा परसी दे तशा उपस्थित दी
1: जनाते से तारखाना पर सफर के हम इसमा वॉशिंग पाउडर ओखसरी
0: इसमा वॉशिंग पाउडर मडाइमिस जी मोहकोरता नेशनल और मल्टीनेशनल कपनेवल वॉशिंग पाउडर वडीवी कुरश अक्सर गिलार तक के दस रंगे सरा प्रोवरे
1: बिल्कुल तारखाना दा गिले हर वक्त मुताहा कुरश कडले होचे कराना में कुरता इसमा वॉशिंग पाउडर वडल से रिकडे दी ओ स्टोन कुरवला ना फशोल दी
0: अच्छा मिस जी ब्याहे कुर्ता जहर सर अबरों वो दर तो ये या चेप इश्मा वॉशिंग पाउडर से सदा से खास खसूसियात थी
1: तारे कहना इश्मा वॉशिंग पाउडर खास खसूसियात दागा दी चे कपड़े सब युक्शली को जोर ना जोर दाग पर गारंटी सर खत्म करी जाकर शुद्ध की वो दिनोर सरफे पर निस्बात इश्मा वॉशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सब ही पवा लोसीना नखर पवी
0: شام از دی چه دم رکشلای ریزلت یه دای در تا اویه چه داو موتا چرتا ملویجی
1: تاره خانه داو تو تا پا بانگول شه جانزه بگاله شه مارکید دی اسما مین دیستیبیوتر حافظ زهیر سب سر ملویجی

नेक्स्ट मेक योर ट्रिप शिहानी स्वीट भाई जानी, आपकी आदि खूबसूरत आपके अल्फाज में है और बाकी खूबसूरत आपके आदाब में है। थैंक यू सो वेरी मच। हमेशा अगर इंसान अगर बगीत मुझे शुश्तावी खलाक शुश्ताविशा यो सड़ाई का पुरंग ढेर शुश्तावी का ना خوچه اخلاق کی ششتا نه وی مزدور نه وی کنه اخی ته میشه ششتا نه وی شام زما وای چی میکرد شو شی خان سویت وای جانی شیر ہے کل رازی نہ پردہ آنکھوں سے ہٹانے میں بہت دیر لگی پردہ آنکھوں سے ہٹانے میں بہت دیر لگی ہمیں دنیا نظر آنے میں بہت دیر لگی नजर आता है जो वैसा नहीं होता खुद को ये बात बताने में बहुत देर लगी ढेर ढेर दे मतलब न डाका ढेर शली शेरुना ये जहान मनना

ओके छी देश राय मैसेज ने नोर बो ब्या बात के समेलावा ठीक छ काल तरफ तय बसु घना है काल बो गुरु छी मिश्रा काल दे लारे सोखती जना बिल्कुल काल रो तो कवल है छे वो सा नेक्स्ट कलर गुरु जी अस्सलाम वालेकुम जी जनाब सो कैसा खबर के किम सोई ना قربان قربان مننا شکریہ جی وعلیکم السلام رحمت اللہ کا پروگرام سر اور جی تو سلام تھینک یو اوکے